0: हो कैनेडियन एक्सपीरियंस क्लास स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन।
1: Radio Pakistan Toronto CMR 101.3 FM Studios mera phone number 416-593-0003. Khabrein Zubairuddin sahab ke liye pesh kiya karte hain 24 ghante mein Nishat Radio Pakistan dot fm pe sun sakte hain. Facebook mein hamara page Radio Pakistan Toronto se bhi like kijiye. Hamara television channel Toronto 360 TV jo tamam IPTV boxes Jadu Bol Zone bus ke sath sath Apple TV Amazon Fire TV Roku TV ke sath sath Uber app ke through Radio Pakistan Nishat dekh sakte hain. Radio set ke wale se koi service chahiye team Bhatti se raabta kijiye. Call Tala Bhatti 647-295-7861. Ghar khareedna bechna lease karna sign karna नए प्रोजेक्ट में इन्वेस्ट करना हो कॉल कर लीजिए। अपना ईमेल एड्रेस भी टेस्ट कर सकते हैं, डेटाबेस में से ऐड कर लेंगे। जो भी नया प्रोजेक्ट आएगा ऑटोमेटिकली उसकी डिटेल आपको मिलती रहा करेगी। डायरेक्ट कॉल कीजिए, अपना ईमेल एड्रेस टेक्स्ट कर दीजिए तला भट्टी 647-295-7861 647-295-7861। लिए चलेंगे आपको न्यूज़ की तरफ जो पेश करें जनाब ज़ुबैरुद्दीन साहब।
2: You're listening to CMR FM 101.3।
1: न्यूज के लिए हम ताउन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी का इंटरसेक्शन। तीन खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500। इट्स 437-425-2500 आइकॉन इवेंट स्पेस।
0: न्यूज के लिए हमें ताउन दिया है अंजुम कुरैशी साहबा ने।
3: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूं और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
0: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
4: बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप ज़ुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर ने दावा किया है कि सदर शी जिनपिंग ने उन्हें बताया है कि चीन ईरान को अस्करी साजो सामान नहीं देगा जबकि चीन आबनाए हुरमुस को खुला देखना चाहेगा। सदर ट्रंप का कहना था कि उन्हें चीनी सदर ने बताया कि बीजिंग ईरान से तेल खरीदता है और वो ऐसा करते रहना चाहेंगे। इससे पहले एक इशाइये में खिताब करते हुए चीनी सदर शी जिनपिंग ने कहा कि चीन और अमरीका को हरीफ नहीं शराकत दार होना चाहिए। उनका कहना था कि दुनिया एक नए मोड़ पर खड़ी है, क्या चीन और अमेरिका ताल्लुकात के नए दौर का आगाज कर सकते हैं। उनका कहना था कि मैं हमेशा ये समझता हूँ कि हमारे दोनों ममालिक के दरमियान मुश्तरक मफादात इख्तलाफात से ज़्यादा हैं। एक की कामयाबी दूसरे के लिए मौका होती है और मुस्तहकम दो तरफा ताल्लुकात दुनिया के लिए भी अच्छे होते हैं। दूसरी जानिब चीनी सरकारी मीडिया के मुताबिक सदर शी जिनपिंग ने अमेरिका से ताइवान के मुमकिन तनाज़े से खबरदार किया है और इत्तलात के मुताबिक इसे चीन अमेरिका ताल्लुकात का सबसे अहम मामला करार दिया। अमेरिकी वज़ीर ख़ारजा मार्को रूबियो ने कहा है कि अमेरिका ईरान के मामले पर चीन की मदद नहीं मांग रहा और ना ही उनकी मदद की ज़रूरत है। मार्को रूबियो ने कहा कि चीन आबनाए हुरमुज में टोल टैक्स लगाने के ख़िलाफ़ है और यही हमारा भी मौक़िफ़ है। उनका कहना था कि मेरा ख्याल है कि चीन चाहेगा कि ताइवान रजाकाराना तौर पर चीन में शामिल हो और ये किसी न किसी वक्त पर हो जाएगा। अमेरिका समझता है कि उसे ताकत या ज़बरदस्ती के ज़रिए नाफिस करना बहुत बड़ी गलती होगी। उधर ईरान ने चीनी जहाज़ों को आबनाए हुरमुज से गुजरने की इजाज़त दे दी है जबकि दीगर बैन अल-अक़वामी बहरी आमदरफ़्त पर बदस्तूर सख्त पाबंदियाँ बरकरार रखी हुई हैं। खबरों के मुताबिक हालिया दिनों में कम से कम 6 ऑयल टैंकर्स और एक बल्क कैरियर जो चीन की मिल्कियत थे आबनाए हुरमुज से गुजरे हैं। उधर खलीज ओमान में एक ऐसे जहाज को जो असलहा ले जाने के तौर पर काम कर रहा था ईरानी फौजी अहलकारों ने जब्त कर लिया है। ساتھ ہی ایک انڈین پرچم بردار جہاز کو بھی بدھ کے روز عمان کے ساحل کے قریب نشانہ بنایا گیا۔ حاجی علی نامی جہاز ممکنہ دھماکے کے بعد ڈوب گیا، جو غالباً ڈرون یا میزائل حملے کا نتیجہ تھا۔ بھارتی حکام نے بتایا کہ جہاز پر موجود تمام بھارتی عملہ محفوظ ہے۔ بھارتی وزارت خارجہ نے اس حملے کو ناقابل قبول قرار دیا ہے۔ ایران کے وزیر خارجہ عباس عراقچی نے بھارتی دارالحکومت نئی دہلی میں برکس کے وزرائے خارجہ کے اجلاس سے خطاب کرتے ہوئے کہا ہے کہ اس کمرے میں موجود تقریباً ہر شخص کے لیے امریکہ کی دھوس کے خلاف ہماری مزاحمت کوئی حیران کن جنگ نہیں ہے۔ ان کا کہنا تھا کہ یو اے ای ایران مخالف کارروائیوں میں براہ راست ملوث تھا۔ انہوں نے اپنی سرزمین کو ہمارے خلاف توپ خانے اور دیگر ساز و سامان کے استعمال کے لیے مہیا کیا، لیکن اسرائیل کے ساتھ آپ کے اتحاد نے بھی آپ کو تحفظ فراہم نہیں کیا۔ ان کا کہنا تھا کہ اسے اسرائیل کے ساتھ اپنے اتحاد پر نظر ثانی کرنی چاہیے۔ ایرانی وزیر خارجہ کے مطابق تاریخ نے ثابت کیا ہے کہ سلطنتیں زوال پذیر ہیں اور وہ اپنے یقینی انجام کو روکنے کے لیے کسی حد تک بھی جا سکتی ہیں۔ ان کے مطابق ایک زخمی جانور اپنے خاتمے کے راستے پر ہے اور بے بسی سے پنجے مارتا اور دھاڑتا ہے۔ ادھر متحدہ عرب امارات نے اسرائیلی وزیر اعظم نیتن یاہو کے مبینہ دورے کی تردید کی ہے، جس کے بارے میں کہا گیا تھا کہ وہ ایران جنگ کے دوران خفیہ طور پر متحدہ عرب امارات پہنچے اور اماراتی صدر سے ملاقات کی۔ پاکستانی دفتر خارجہ کے ترجمان نے کہا ہے کہ بھارت میں اب مذاکرات کی باتیں کرنے والی آوازیں ایک مثبت پیش رفت ہیں۔ ترجمان دفتر خارجہ کا کہنا تھا کہ ان آوازوں پر بھارتی حکومت کے مثبت رد عمل کے منتظر ہیں۔ خیال رہے کہ گزشتہ روز بھارتی انتہا پسند جماعت آر ایس ایس نے پاکستان سے مذاکرات کا اشارہ دیا تھا، اور آر ایس ایس کے جنرل سیکرٹری دتاتریہ ہوسبالی کا کہنا تھا کہ بھارت کو ہمیشہ پاکستان سے مذاکرات کے لیے تیار رہنا چاہیے اور دروازے بند نہیں کرنے چاہیے۔ بھارت کے سابق آرمی چیف منوج نروانے نے بھی مذاکرات کی حمایت کی تھی اور کہا تھا کہ دونوں طرف لوگوں کے مسائل ایک جیسے ہیں، جن کا سیاست سے کوئی لینا دینا نہیں ہے۔ جمعیت علماء اسلام نے مہنگائی کے خلاف ملک گیر احتجاج کا اعلان کرتے ہوئے کہا ہے کہ اب فیصلے ایوان میں نہیں میدان میں ہوں گے، اور اس سلسلے میں 22 مئی کو ملک بھر میں مظاہرے ہوں گے۔ کراچی میں جمعیت علماء اسلام کی وحدت امت کانفرنس سے خطاب کرتے ہوئے مولانا فضل الرحمان نے کہا کہ ہم آئین کے وفادار ہیں، آئین توڑتے ہیں تو ملک کی تباہی کے ذمہ دار آپ ہیں۔ انہوں نے کہا کہ جمعیت علماء اسلام کو مد مقابل لانے کی کوشش کی تو اپنی ہلاکت کا اعلان کرو گے۔ ان کا کہنا تھا کہ سندھ ویسے ہی ڈاکوؤں کے ہاتھ میں ہے، صدر پاکستان مستثنا ہے اور زندگی بھر ان کے خلاف مقدمہ نہیں ہو سکتا۔ انہوں نے کہا کہ جمعیت علماء اسلام نے امریکہ اور ایران مذاکرات کے سبب مظاہرے ملتوی کیے تھے، لیکن 22 مئی کو ملک بھر میں مہنگائی کے خلاف مظاہرے ہوں گے۔ پاکستان اور بنگلہ دیش کے درمیان دوسرا اور آخری ٹیسٹ میچ 16 مئی کو سلہٹ میں کھیلا جائے گا۔ ادھر پاکستان ویمنز ٹیم نے زمبابوے کی ٹیم کو دوسرے ٹی ٹوینٹی میچ میں 67 رن سے ہرا کر 3 میچوں کی سیریز میں 2-0 کی فیصلہ کن برتری حاصل کر لی۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 3 سینٹ فی لیٹر کمی ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
1: خبریں زبیر صاحب کے لیے پیش کر رہے تھے، اسٹوڈیوز میں رابطے کے نمبر 4165930003۔ امریکی صدر چین گئے ہیں، بڑا شاندار قسم کا ان کا استقبال ہوا ہے۔ ایک تو ایئرپورٹ پہ استقبال ہوتا ہے، ایک دوسرا جو پیپلس جو ان کا وہ جہاں پہ چینی صدر نے جو ہے ان کا استقبال کیا، گارڈ آف آنر بھی دیا گیا، ایک بہت شاندار قسم کی پریزنٹیشن تھی۔ اب صورتحال ایسی ہے کہ اگر امریکہ اور چین کے درمیان تعلقات بہتر ہو جاتے ہیں تو یہ بہت ہی زبردست قسم کی بات پوری دنیا کے لیے ہو سکتی ہے، کچھ ملکوں کے لیے نہیں بھی ہو سکتی۔ امریکہ کا خیال ہے کہ چین ایران کو کسی نہ کسی طور چاہے وہ ہیلپ کر رہا ہے۔ امریکہ یہ چاہتا ہے کہ چین جو ہے اپنا وہاں پہ اثر انداز ہو اور آبنا ہرمز جو ہے وہ کھل جائے، اور چین بھی اس حوالے سے چاہتا ہے، گو کہ ابھی ایران نے چین کے جہازوں کو گزرنے کے لیے کچھ جو ہے وہ اجازت دی ہے۔ دوسری طرف جو امپورٹنٹ ترین مسئلہ ہے وہ تائیوان کا ہے۔ اگر چین امریکہ کو ایک قائل کر لیتا ہے کہ تائیوان چین کا حصہ ہے تو ایک اور بڑا مسئلہ حل ہو جائے گا اور پھر امریکہ اور چین کے درمیان تجارت میں، آج خبریں سن رہا تھا شاید بہت عرصے کے بعد چین نے امریکن بوئنگ شاید 200 طیاروں کا شاید آرڈر دیا ہے، میں جاتے ہوئے سن رہا تھا، تو یہ اگر تجارت ہو جاتی ہے، ٹیرف ٹھیک ہو جاتے ہیں، باقی معاملہ صحیح ہو جاتے ہیں، تو پھر شاید پوری دنیا کے لیے جو ہے یہ بہتر ہو جائے گا، کیونکہ دو بڑی طاقتیں ہیں. اب ٹیکنیکلی دیکھا جائے تو امریکہ، چین اور رشیا ہی بہت بڑی، رشیا تھوڑا سا سر جنگ کے بعد سے صورتحال کی ڈفرینٹ ہے، لیکن چین نے معاشی طور پر بڑی ترقی کی ہے اور دنیا بھر میں چین کی پروڈکٹس جو ہیں، مصنوعات جو ہیں، وہ بڑے کم قیمت پر جو ہے وہ اویلیبل ہیں. تو اگر امریکہ اور دونوں صدور نے ایک دوسرے کی بڑی تعریف کی ہے، اور ٹرمپ صاحب نے تو بہت زیادہ تعریف کی ہے اور چینی صدر نے بھی ان کی تعریف کی ہے، اگر واقعی یہ پریکٹیکلی معاہدے جو ہیں وہ ہو جاتے ہیں اور اس میں عمل بھی ہو جاتا ہے، تو نہ صرف ایران امریکہ جنگ کی صورتحال بہتر ہو سکتی ہے، اس میں چیزیں بہتر ہو سکتی ہیں، بلکہ اوور آل پوری دنیا کی اکانومی کے لیے یہ بہتر ہو سکتا ہے. 416-593-0003 ریڈیو پاکستان ٹورانٹو، سی ایم آر 101.3 FM میں آپ کا ہوسٹ اور دوست ارشد بھٹی ہوں.